लेडीज एंड जेंटलमैन, पाकिस्तान में रहने वाले बहुत ही मुअज्ज़िज़ अफगान बहन भाइयों को भी दिल की अता गहराई से अस्सलाम वालेकुम। संगे केडियान मीडियानो खे बराबर ये ना पखेर पखेर सारा संगे खी शुक्र शुक्र शुक्र गुरु कल नकल हम दे आदी है ना तमन्ना और नसीम कल नकल हम आवाज हो रही तमन्ना और नसीम बखेर अली सॉरी मुझे जी सवेरा फ्रॉम बराबर हम आवाज हो रही खूब इरशाद अली हम आवाज हो रही हो सलाम मेरा तरह लेकर इरशाद अली मन मजे रखा इरशाद अली बिल्कुल रासरदा से कल कोलाड़ी है ना जो सासुम तारीफ नो कम जमा बखेला बकम हुई इरशाद अली डेढ़ डेढ़ ज्यादा मेहरबानी शुक्रिया थैंक यू सो वेरी मच प्रोग्राम सुनने का और वालेकुम सलाम भेजने का बहुत शुक्रिया जी लगे जो कोरो कल नकल सलाम दुआ चो मगन आगे किस दिन द सिफत दुकान दे द अगसर द बेलडोना प्रोडक्ट्स मिलावी औ द अगन खास करता सु द बेलडोना कम प्रोडक्ट्स ही नदातरे नवाली और सरता सु खाली कम डबे दिनो अगमर सर जमा कॉलेज डॉक्टर हिपसाइन जरलाल हुई ची स्मार्ट डॉक्टर हिपसाइन जरलाल सलाम चॉकलेटी वालेकुम सलाम डेरे डेरे ज्यादा मेहरबानी द दिन लाओ प्रीटी मुंगते जिदनो वालेकुम सलाम रे लेगले दे प्रीटी डेरे डेरे ज्यादा मेहरबानी औ दुआई म खोगरो जाना जदि हम द खो गवाज और मजी दुआ बस्ता मुंगा बिल्कुल हेर गड़ी हो खा तमन्ना उन सिमुच मुंग डेली स्टास प्रोग्राम और खा मुंग दिस नेच मतलब कल प्रोग्राम और कल प्रोग्राम ना खुद ही प्रोग्राम ना नाराजी गोरो तासु गोरो ग्रेवान तलास जो गोरो गोरो जगले मकई मेहरबानी हो गई इंसान दे गोरो इंसान मसरूफ हुई मसरूफियात रो गोरो गलत फायदा मा लेगा ना दिसरा मोहतरम समीना मरावी खशुला मोहतरम शकीला मरावी खशुला गमराल लौदीन लावा योबल मैसेज चार तासु कोशिश कुछ गुरु मैसेज पुल नुमरा लेगे मासर गुरु चार नंबर इससे नहीं है तासु माता सिर्फ सिंपल मैसेज रावली माता सब दलेगी लाइबा हैदर हुई ची वेलकम खुशामदीद हैदर पखेर आली और क्यूट एहसान अल्लाह तसलामन वालेकुम सर खाता सुखती देसान अल्लाह जिक्र को नदे सीधा जिक्र देसान अल्लाह उम्र क्यों मकन होता सोला एहसान अल्लाह यदि प्रोग्राम लड़ा जी का ना खबरदारेगी मिला स्क्रबी फेस वॉश कम जो जाफरानी फेस वॉश दुम तेज दी
دا سکن په دو منټو کې دننه دننه سپینې یعنی مطلب دا رې چې دا نوم چیرې پرمننت سکن بدل سپینې او دومره ویلې شم چې باغه ټیم باندې سکن دومره سپین کی دومره بدل کی در باندې اچانک چرته ملما را لګا نا او چا आवाज کچھ پلانکې ترور را لګا نا بس هم د کزه کی تاسو به ترور مور سره ملایږي و شوم ته دننه شي بلډونا سکربی یا بلډونا زعفرانی فیس واش تاسو په سکن باندې ولګوي د دو منټو لپاره د کم سکریم چې د کم چې د کم چې کریم دی د بلډونا زعفرانی فیس واش کوم کریم دی کوم چې لاس کې تاسو واچول مارتوی چې ګور د سکربی فیس واش دا ګور زګ مګر کیسه بلډونا په ځرا رواني چې دا د لاس څنګه فیس واش جوړ کړی دا خو زګ نه کیږي د زګ لپاره به تاسو زمونږ بلډونا وټامین سی فیس واش استعمالوي تاسو به زمونږ بلډونا ارګینیک فیس واش استعمالوي د سکربی فیس واش ویل کیږي د زعفرانی فیس واش ویل کیږي تقریباً او بیا دو منٹ بعد لگ لاسون لام دکی او دلم دولو نباد بعد مخ یو منٹ دبار بتا سو مخ مساج کو جو مخ مساج مسنگ اوکلو او سنگ تا سو مخ وین زلو تو تو بدا پتہ ولگی چیر دا الک حیدر علی دا دل اس کمالی سے جوڑ کڑے الک نا خودی شرز شرزمین خان دا خود سا سو عجیب شی دی تیار کڑے یارا زکہ تو گور ز بار بار دا میں کنا زما کوالٹی تو گورے سکرا رسیدے نہیں شکر دے خبر یا سدے زما سوچ ڈیر یو بل سے روان دا میں اورے خا دخل کچھ د کم زین سوچو نہ اس شروع کی گی اغا اغا ما دول اس کال مخی ختم کری جی پتا صبح نے جدا کم خلق اس تجربے کی لگیا لے گا نا آغا تجربے ما پا پکار خانوں کی کڑی دی پخپل و فکٹریانوں کی مکڑی دی او اغا دول اس کال اوڑان دی ما کڑی دی زیو برینڈڈ کاسمیٹکس الحمدللہ چلو ملگی مو دیتا ہوئے لکی کی برینڈڈ کاسمیٹکس دیتا ہوئے لکی ملٹی نیشنل کوالٹی اردو لگی تھا زمنگ بلڑو نا زمنگ چکم سارکل کم بلیچ نو آئے تھا زمنگ بلیچ راوڑی دیکھنا ہم بلیچ منو دی راوڑی جی او آئے کے چریتا سو کچا زمنگ بلڑو نا بلیچ استعمال کرنے مہربانی کی دار دو چ بلڑو نا چارکل بیچ سنگ دی او چچا با نے بلڑو نا چارکل بیچ کھلے گی دی مہربانی کی لاس چت کرا سر شاہ بسی چاچا بلڑو نا چارکل بیچ استعمال کر چا با نے کھلے گی دی سو کچرا واقعی کھلی لاس دس سر اوچ کے شاہ بسی جی شاباش شاباش اوہو د کریمو ڈبے مو غرزوی د بلډونا زعفرانی کریمو ڈبے راوالی او د دوانو سړونو کولاوی تاسو هغه سړ نه کولاو کی کوم سړ باندې دیو جنې درې مخونه راغلی د هغه په الټه سړ باندې د کور د هغه چا نمبر ور باندې ولیکي د چا نمبر چې آن وی او ځان په دغه روانه کور اندازې کې شامل کی تاسو زه کې سو ډبې نه جمع کی نو زموږ هسپتال ته راولېږي سبابې ته راولېږي پیښور ته راولېږي چار سدی ته راولېږي یا تاسو ډایرکټ چې پیښور ته سوګ راځینو راولېږي کنه د د خط دلاره راولېږي د ډاک دلاره راولېږي د لیټر دلاره راولېږي مونږ ته راوړو سوجي دې ته ویلې کی بلډونا لکی ډرا ورته ویلې کی دا ډرا سمګ را روانه د خیر سره ډیر سره تاسو درو لیډیز اینڈ جنټلمن وی خوسي ریډي اور بالکل تیار تیار اور بالکل ریڈی اور بالکل تیار اسو جی ای شابش سوزما ډیر زاتو ګرانو درنو خوګو خوګو مینوالو د بلډونا نوم در سره یاد لري او د بلډونا د نوم د یادیدو سره سره تاسو به کوشش کوئ چې ډبېونو غورځوي ډبې د ځان سره بالکل سنبال کې دی ولې چې بلډونا کې زمونږ کوم ادو کور اندازې نه دا زمونږ د یو غو کور اندازې دی جی اور پسې زمونږ د بل غو کور اندازې را روانه د دوه غوونو به تاسو شلوي نه غوري یو غو د ځان سره کور کې سنبال کې دی ولې دې پسې بل کور اندازې را روانه دی کې د دی بل غو کور اندازې را روانه دی باقي کې ډیر څه تقسیمې نو بیا د سر د بلډونا زعفرانی کریمو د کور اندازې د بارزان بالکل ریډي کې دی لایف کال لارې راځي موږ سره خبرې کوي د سټوډیو د لایف کال نمبر ان کوم جی 0312-88-88-150 زما د سټوډیو د لایف کال نمبر او د دین علاوه د سټوډیو د لایف کال د نمبر نه علاوه زه تاسو دا ویل غواړم چې یو منټ سمې ویلي د سټوډیو د لایف کال د نمبر د ویلو نه وړاندې تاسو دغه د بلوچستان کوم خلک زما آواز اوري ریما حیدر کو زما آواز اوري دارته چې ریډیو باندې زما آواز سفاره روان دي کنه سفاره دې روان دا ماته ضرور وایي او